0: Welcome back, listener. I'm your host, Ume Habiba, at 92.6. So, continue our question answer session. Ma'am, aapne jaise ki bataya ki English Language Center kis tarah se contribute kar raha hai. To ek typical classroom se hat ke bhi English Language Centers ki kya khidmat hain jo sar anjaam di ja rahi hain, aap uske bare mein batayenge?
1: We are part of the Faculty of Languages and Literature और ELC standalone भी बहुत सारी जो है वो supplementary हमारे programs हैं. हमारा एक बड़ा important program है which is called the Skill Center. और Skill Center में हम students को extra classes के ज़रिए उनकी जो भी English में जो उनको ज़रूरत है support की, writing में, listening में, speaking में, वो हम देते हैं. उसके साथ हमारा है Writing Support Center. This is part of our strategic pillar to become part of an international university. किसी भी university को देख लें international, उनका एक writing support center होता है जो पूरी university को provide करता है editorial services उनके research articles के लिए, और students को हम provide करते हैं tutorials के. कोई भी student किसी भी department का अगर वो बैठ के किसी हमारे team member के साथ थोड़ा सा time spend करना चाहते हैं अपने writing को improve करने के लिए या speaking को, ज़्यादा हम writing support center है, we focus on the writing, तो हम उनकी help करते हैं. और साथ ही में हमारा जो है वो फॉरेन लैंग्वेजेस का भी है. वी टीच फॉरेन लैंग्वेजेस टू द एंटायर यूनिवर्सिटी. जो स्टूडेंट्स उसके लिए ऑप्ट करना चाहते हैं, अभी हम चाइनीज और फ्रेंच क्लासेस जो है वो ऑफर कर रहे हैं थ्रू द ELC. थैंक यू.
0: तो उन क्लासेस की ड्यूरेशन क्या होती है?
1: उनकी रेगुलर ड्यूरेशन होती है. स्किल सेंटर की जो क्लास होती है वो एक हफ्ते में 3 आवर्स की क्लास होती है. एंड जो हमारे फॉरेन लैंग्वेजेस की क्लास होती है वो हमारी इंग्लिश की क्लास की तरह वी हैव 1 आवर प्लस स्लॉट, एंड दैट इज also a 3 credit hour course. So these are proper courses through the university. Unke 3 hours jo hain wo credit hours hote hain.
0: So ma'am, aap bataein ke learning center kis tarah se contribute kar raha hai. Aap kuch add karna chahe to kahengi.
2: Main thoda sa isme aapko aur batana chahti hu skill center ke bare mein, kyunki ye ek hamara prime project hai jo ke jab ka ELC jo hai wo University of Central Punjab mein hum logo ne English language center ko develop kiya, uske sath hi humne skill center start kiya. Ye hum kuch extra jo hai services provide karte hain to the UCP students. Aap jo pehle question रही थी कि जो डिफरेंट एरियाज से स्टूडेंट्स आते हैं और डिफरेंट बैकग्राउंड्स के होते हैं और उनकी जो है आप कह लें कि प्रोफिशिएंसी भी डिफरेंट होती है अबाउट द लैंग्वेज, उसको हम कैसे केटर करते हैं और उनको एट पार लेके आते हैं. तो स्किल सेंटर इस सिलसिले में एक बहुत अहम किरदार अदा करता है. उसमें यह है कि ये एक 0 credit कोर्स है, पास फेल के बेस पे है ये. इसमें ग्रेडिंग नहीं हम करते हैं, ठीक है, और इसमें हम फोकस करते हैं फर्स्ट सेमेस्टर के स्टूडेंट्स के ऊपर. और उस किस तरह हम फोकस करते हैं कि हम ऐसे तमाम स्टूडेंट्स को जो कि एंट्री टेस्ट में जिनके 50% या उससे कम मार्क्स आते हैं उनको हम एनरोल करते हैं स्किल सेंटर में. और उसकी हम अलहदा से, और उसके लिए हम अपने जो बहुत ज़्यादा सीनियर हमारी फैकल्टी है उसको हम डेडिकेट करते हैं फॉर दीज क्लासेस, ठीक है. हमारे टीम लीड्स और हमारी जो सीनियर फैकल्टी है वो ये क्लासेस लेती है. और जैसे शीबा ने कहा कि 3 credit hours, इनकी भी प्रॉपर क्लास है और वो हम फ्री ऑफ कॉस्ट यूसीपी के स्टूडेंट्स को ऑफर करते हैं, उसको हम कोई चार्ज नहीं करते. और आप ये देखिए कि द बेस्ट ऑफ आर टीचर्स वो उनको साइड बाय साइड दे आर टेकिंग एन इंग्लिश कोर्स इन English 1 एंड साइड बाय साइड इन ऑर्डर टू इम्प्रूव देयर प्रोफिशिएंसी हम उनको स्किल सेंटर भी ऑफर कर रहे हैं उतने ही आवर्स का. और वीक में 3 आवर्स की क्लास होती है उसकी भी. और उसमें हमारा मुकम्मल फोकस जो होता है वो एक बहुत ही फन लविंग एनवायरनमेंट, एक बहुत ही रिलैक्स्ड एनवायरनमेंट में होता है, जिसमें कि हम ना सिर्फ जिस तरह मैंने आपको बताया कि English 1 में एक्टिविटीज़ को हम करते हैं उस पर बेस करता है, बल्कि इसमें टीचर्स के पास भी फ्री हैंड होता है कि वो अपनी क्लास की जो है कैपेबिलिटी को देखते हुए वो एक्टिविटीज़ डिज़ाइन कर सकते हैं. अब जैसे स्किल सेंटर के जो टीचर्स हैं वो फिर शॉर्ट मूवीज़ भी दिखाते हैं, वो पॉडकास्ट भी दिखाते हैं उसके अंदर, वो लिसनिंग की बहुत ज्यादा प्रैक्टिस करवाते हैं ताकि जो वो बच्चे हैं जो कि किसी वजह से भी जो है वो कुछ पीछे रह सकते हैं तो वो उसको कवर कर सकें, ना सिर्फ कवर कर सकें बल्कि ज़्यादा बेहतर हो सकें. और जितना ज़्यादा उसमें स्पीकिंग एक्टिविटीज़ के ऊपर किया जाता है, क्योंकि क्लास में इतना मौका नहीं मिलता, आपने सिलेबस भी ख़त्म करना है, आपने जो है वो टर्मिनल एग्ज़ाम्स की तरफ भी जाना है, आपने हर चीज़ करनी है. तो इसमें भी हैं एग्ज़ाम्स हैं, असेसमेंट्स हैं, इट्स नॉट लाइक दिस कि کہ وہ نہیں ہے, لیکن وہ اس طرح ہے کہ ان کو بیس کیا جاتا ہے اسٹوڈنٹس کے جو بھی ان کی ریکوائرمنٹ ہے اس کے مطابق. تو اس لیے جو ہے میں بالکل اس آپ کے پلیٹفارم سے یہ کہنا چاہوں گی کہ جو بھی اسٹوڈنٹس سن رہے ہیں وہ پلیز ضرور اس کو اٹینڈ کریں اگر وہ انرول ہو گئے ہیں اس کے اندر, کیونکہ یہ ان کی ایک پروفیشنسی, ان کی ابلٹی جو کہ لینگویج جو کہ بہت امپورٹنٹ ہے, بیکاز نو میٹر ہاؤ مچ گڈ ان یور اسٹڈیز ان یور اون سبجیکٹ, اگر آپ کی کمیونیکیشن اسکلز اچھے نہیں ہیں تو یو آر انیبل ٹو پرفارم بیٹر ان یور پروفیشنل لائف. تو اس پروگرام کے تھرو میں بچوں کو یہ کہنا چاہوں گی کہ وہ ضرور اس میں اگر وہ انرول ہو گئے ہیں تو وہ ریگولرلی اٹینڈ کریں اس کی کلاسز کو.
0: میم کمیونیکیشن کو لے کے ہی میرا کوشچن ہے, مطلب ہم اکثر دیکھتے ہیں کہ اسٹوڈنٹس رائٹنگ میں اور ان کی انگلش گرامر بہت اچھی ہوتی ہے, لیکن جب اسپیکنگ کا ٹائم آتا ہے تو سم ٹائم اسٹوڈنٹ اس چیز کو لے کے شائع فیل کرتے ہیں یا اتنا ایفیشینٹلی وہ بول نہیں سکتے. تو جو اسٹوڈنٹس چاہتے ہیں کہ ہم اپنی اسپیکنگ جو ہے اچھی کریں, تو ان کے لیے آپ کیا ایڈوائس دینا چاہیں گی, کون سی ایسی پریکٹسز ہیں جو وہ کریں تو وہ ان کے لیے بہت بینیفیشیل رہیں گی؟
2: اچھا, اس میں یہ ہے کہ لسننگ از دا امپورٹنٹ فیکٹر. آپ یہ دیکھیں کہ لینگویج از آل اباؤٹ اٹس اے ہیومن ایکٹیویٹی, ایکچولی اٹس ناٹ سبجیکٹ ایز آئی سیڈ ارلیئر. ہم جب پیدا ہوتے ہیں تو سال ڈیڑھ سال ہم کچھ نہیں بولتے, ٹھیک ہے, ہم سن رہے ہوتے ہیں, ہم امیجز بنا رہے ہوتے ہیں اپنے مائنڈ میں, جو کچھ ہماری مدر کہہ رہی ہوتی ہیں, ہمارے سبلنگس کہہ رہے ہوتے ہیں, ہمارے گرینڈ پیرنٹس کہہ رہے ہوتے ہیں, ہم اس سے ایک امیجز بناتے ہیں. اینڈ دین آفٹر این ایئر اینڈ ہاف وی اسٹارٹ ٹاکنگ, ہم وائسز وائس آؤٹ کرنا شروع کرتے ہیں, جو کہ اتنا پرفیکٹ نہیں ہوتا, ٹھیک ہے نا, بالکل اسی طرح ہوتا ہے جیسے بچے آتے ہیں تو پروننسیشن ٹھیک نہیں ہوتی, تو ان کے ایکسنٹ ٹھیک نہیں ہوتے, ٹھیک ہے, بالکل یہ ایسے ہی ہوتا ہے. تو یہ اتنا نیچرل پروسیس ہے لینگویج لرننگ کا. تو میں ہمیشہ بچوں کو یہی ایڈوائز کرتی ہوں کہ وہ جتنا زیادہ لسننگ کریں گے, مطلب وہ اس کے لیے وہ موویز دیکھیں انگلش لینگویج کی, وہ پروگرام سنیں, اب تو بہت جو ہے ان کے پاس ایونیوز ہیں, فیسلٹیز ہیں, یوٹیوب پہ بہت کچھ اویلیبل ہے. دا مور دے لسن دا مور دے ول بی ایبل ٹو اسپیک ویل, ٹھیک ہے. اور دوسری جو چیز ہے کہ جو کہ بہت تیزی سے ڈمنش ہوتی جا رہی ہے ایون ایلڈرز میں بھی, ایک چیز ہماری ریڈنگ ہیبٹس بہت جو ہیں وہ ایک ان کو سیٹ بیک ملا ہے میڈیا اور ان سب چیزوں کی اتنی فراوانی کی وجہ سے. تو میرا یہ ایڈوائس ہے کہ ضرور کچھ نہ کچھ پڑھیں جو آپ کے انٹرسٹ کا ہے. ضروری نہیں ہے کہ آپ کوئی بہت فلاسفیکل چیزیں پڑھیں, آپ کو اسپورٹس میں انٹرسٹ ہے تو آپ ایٹ لیسٹ اسپورٹس کے بارے میں روز کچھ نہ کچھ پڑھیں. اگر آپ کو میڈیا میں انٹرسٹ ہے, آپ موویز کے ریویو پڑھنا چاہتے ہیں, آپ وہ پڑھیں. آپ کو فوڈ سے انٹرسٹ ہے تو فوڈ سے ریلیٹڈ چیزیں پڑھیں, ٹھیک ہے, جو انٹرسٹ ہے. پہلے آپ اس طرح اسٹارٹ کریں, جب آپ اس طرح اسٹارٹ کریں گے اور آپ کو ریڈنگ کی عادت پڑ جائے گی تو پھر آپ اور بھی چیزوں کو پڑھ سکتے ہیں, اور پھر اس کو آپ یوز کریں. جو نئے ورڈ سیکھتے ہیں آپ ان کو لازمی یوز کریں, بیکاز لینگویج از اے اسپوکن پروسیس. جب تک آپ بولیں گے نہیں وہ آئے گا نہیں آپ کو, ٹھیک ہے نا. یو کین ٹیک دا ایگزامپل فرام دس پرسپیکٹو دیٹ کہ ہمارے جتنی بھی ریلیٹیوز یا ہم خود بھی جاتے ہیں, جب بھی ابراڈ جائیں گے تو آپ بولنا شروع کر دیتے ہیں, کیونکہ وہاں کمپلشن ہوتی ہے کہ آپ نے بولنا ہے. تو آپ جب تک یہ کمپلشن اپنے اوپر نہیں لے کے آئیں گے کہ میں نے بولنا ہے, تو اس وقت تک یہ بہتر نہیں ہوگا نا.
0: لسنر, اٹس ٹائم فار اے شارٹ بریک, اور واپس آتے ہیں اس شارٹ بریک کے بعد اور پھر سے ہم شروع کریں گے اپنے کوسچن آنسرز کا سیشن. تب تک سنتے رہیے ریڈیو 92.6.

0: Sufi sings, who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
2: ایک نیا انداز،
3: ایک نئی سوچ،
2: एक नई पहचान,
3: एक नई लगन,
2: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
2: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस और तकरार हो आने वाले वक्त की,
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
2: जब मिलती है लगन,
3: मेहनत,
2: कामयाबी और खुलूस,
3: तो बनती है
2: यूसीपी की दुनिया।
3: आप सुन रहे हैं FM 92.6।
2: सुनते रहिए।
4: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। और फैकेलिटी आवर में आज मैं आपकी होस्ट तहसीन रियाज फ्रॉम द फैकेलिटी ऑफ फार्मास्यूटिकल साइंसेज यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब। और हमारे आज के गेस्ट हैं एक डेडिकेटेड टीचर, एक यंग पैशनेट रिसर्चर, डॉक्टर मोहम्मद इमरान साजिद साहब फ्रॉम द एसोसिएट प्रोफेसर फ्रॉम फैकेलिटी ऑफ फार्मास्यूटिकल साइंसेज यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब। अस्सलाम वालेकुम सर।
5: वालेकुम अस्सलाम तहसीन, आपका बहुत शुक्रिया। मुझे बहुत खुशी हो रही है कि आपने मुझको दावत दी FM 92.6 पे। उम्मीद करता हूँ कि जो कुछ सीखा है उस पे गुफ्तगू करेंगे और ऐसे मौजूदात पे गुफ्तगू करेंगे जिसका हमारी ऑडियंस को, सामेईन को सुनकर मजा भी आए।
4: जी थैंक यू सो मच सर। और डॉक्टर इमरान साजिद, जिन्होंने लाहौर के एक छोटे से इलाके इचरा से अपना तालीमी कैरियर्स का स्टार्ट लिया और फिर इन्होंने फुल ब्राइट स्कॉलरशिप विन की और अमेरिका की एक बहुत मशहूर यूनिवर्सिटी चैपमैन यूनिवर्सिटी से इन्होंने PhD अपनी रिसेंटली मुकम्मल की है। तो ये प्रोग्राम आज का जो हमारा है, ये एक कामयाब, एक सक्सेसफुल रिसर्चर की कहानी नहीं होगा, बल्कि एक लार्ज विजन की बात करेगा कि पाकिस्तान में रिसर्च को एक टिपिकल, एक आम, एक रटाइज्म से निकाल के उसको क्रिएटिविटी, क्यूरियोसिटी और कमर्शलाइजेशन की तरफ कैसे लाया जा सकता है। तो सर आप ज़रा स्टार्ट अपना इसी तरह बताएं कि आपकी स्टार्ट जो इब्तदाई तालीम थी या इचरा की ज़िंदगी आपकी कैसी थी और कैसे आपने अपनी ज़िंदगी का स्टार्ट किया।
5: बहुत शुक्रिया। तो मैं बहुत सारे हमारे दोस्त जो कि अमेरिका में हैं, मुख्तलिफ़ ममालिक में हैं, पाकिस्तान से छोटे इलाकों में से निकले, उन्हीं की तरह का एक छोटा सा आदमी हूँ। तो मेरी ज़िंदगी का आगाज़ गवर्नमेंट सेंट्रल मॉडल स्कूल सफनाबाद से हुआ। वहाँ पर पहले तालीम हासिल की, उसके बाद फिर पंजाब यूनिवर्सिटी साइंस कॉलेज से, गवर्नमेंट साइंस कॉलेज से FSC की, फिर पहुँच गए पंजाब यूनिवर्सिटी कॉलेज ऑफ फार्मेसी में, और वहाँ से फिर MPhil किया किंग एडवर्ड मेडिकल यूनिवर्सिटी से, फिर वहाँ दूसरा MPhil भी किया फार्मास्यूटिक्स में यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब से ही, और फिर अल्लाह ताला का की तरफ से मुझको मौका मिला अमेरिका जाने का 2016 में। और मुझे मालूम हुआ कि वहाँ की दुनिया बहुत मुख्तलिफ है और जो हम यहाँ पर पढ़ते या सोचते हैं वहाँ उस तरह से नहीं पढ़ते और सोचते। फिर उन्होंने कुछ कहा कि दो इम्तिहान दे दें, तो वो फिर मैंने दे दिए TOEFL और GRE, पास हो गया और फिर अप्लाई कर दिया फुल ब्राइट के लिए। तो इस तरह से फुल ब्राइट मिल गया। तो मेरा अपना ख्याल ये है कि अगर इंसान नियत कर ले, जज्बा उसके अंदर हो और उम्मीद का दामन ना छोड़े, तो वो कुछ भी कर सकता है। और इसी चीज़ की आज पाकिस्तान के अवाम को, हमारे नौजवानों को जो बहुत मायूस हैं तालीमी निज़ाम से, महसूस होता है कि वो समझते हैं कि यूट्यूब और TikTok और स्नैपचैट देखने से ज़्यादा कामयाबी या तरक्की होती है। मेरा ख्याल में हमें उन चीज़ों से निकल कर तालीम की तरफ आना चाहिए, तहकीक की तरफ आना चाहिए, और ये देखना चाहिए कि तालीम और तहकीक ने तरक्की याफ्ता ममालिक को किस तरह से तरक्की याफ्ता बनाया है।
4: बहुत अच्छे सर। और सर आप मुझे ये बताएं कि माशाल्लाह अभी आपकी क्वालिफिकेशन सुन के मैं तो काफ़ी इम्प्रेस हुई हूँ, तो आपका फर्स्ट टाइम ये आपका साइंस की तरफ रुझान, और स्पेशली जैसे आपने दो MPhil का जिक्र किया कि आपने यही फार्मा फील्ड के अंदर किए हुए, तो ये फार्मास्यूटिकल साइंसिस के अंदर आपका रुझान कैसे پیدا ہوا اور کس طریقے سے آپ کا مطلب یہ آپ نے کیسے یہ چوز کی؟
5: یہ داستان تقریباً تمام فارماسسٹوں کی ہے. یا ہم جب پیدا ہوتے ہیں ہمارا کلچر ایسا ہے کہ دو ہی پروفیشن چونکہ یاد ہیں ہمیں, یا ڈاکٹر بننا ہے یا انجینئر بننا ہے. تو اور ہم بچپن میں سے سنتے آئے کہ بڑے ہو کے کیا بنو گے, ڈاکٹر بنیں گے, کوئی کہے گا میں انجینئر بنوں گا. تو ہم بھی اسی طرح سے ایف ایس سی پری میڈیکل کر لیا. اب ایف ایس سی پری میڈیکل کر لیا تو پھر وہ انٹری ٹیسٹ میں بھی وہ کا ایک ڈنڈا تھا, وہ بھی گزار لیا. تو ایم بی بی ایس میں تو داخلہ ہوا نہیں, وہ اتنے لائق تو تھے نہیں. تو بعد میں پھر دوسرا جو آپشن ملا تو وہ فارمیسی کا تھا. لیکن جب فارمیسی میں پہنچے تو اللہ کی کرنی ہوئی کہ اچھے استاد مل گئے, اور ان استادوں کی وجہ سے, اور پھر دوسرا ایک اور بھی تھا کہ موقع ملا اچھے اسکولوں کے طلبا کو پڑھانے کا, جیسے ایچ ایس این کالج کے طلبا کو پڑھانے کا, شعفات کے طلبا کو پڑھانے کا. تو پتہ چلا کہ وہ لوگ جو پڑھتے ہیں او لیولز اے لیولز اور وہ جس طرح سے کانسیپچل اسٹڈی کرتے ہیں, تو اس سے پھر اپنی کتابیں پڑھنے کا بھی شوق پیدا ہو گیا. جیسے فزیولوجی گائٹن کی پڑھی تو مزہ آیا, بایو کیمسٹری پڑھی ہارپر کی تو مزہ آیا. تو وہ آہستہ آہستہ کیوروسٹی پیدا ہونا شروع ہوگی, اور پھر تھوڑا سا سوشل بھی تھے اور کتابیں پڑھنے کا شوق بھی تھا, اور دوست بھی ایسے مل گئے جو کتابیں بھی پڑھتے تھے اور کتابوں سے مذاق کرتے تھے. تو جس کی وجہ سے اس طرف جانا شروع ہوا. اور پھر جیسے جیسے ترقی کرتے رہے, مطلب یہ لگتا تھا مجھ کو کہ میں مشکل مشکل جو کانسیپٹس ہیں ان کو آسان کر کے بتا سکتا ہوں. تو دوران طالب علمی ہی پہلے دوسرے تیسرے سال میں ہی تو میں جو پڑھتا تھا وہ اپنے دوستوں کو پڑھا دیتا تھا, ان کو بھی خوشی ہوتی تھی, مجھے بھی خوشی ہوتی تھی. تو پھر میں نے سوچا کہ میں استاد ہی بنوں گا. تو میں پروفیسر بنا یا ٹیچنگ بھی آیا, تو اس کا وہ اس لیے نہیں آیا کہ مجھے ٹیچنگ کرنی تھی, شوق تھا میرا, پیشن تھا کہ اچھا استاد بننا ہے, لوگوں کے اندر ہوپ پیدا کرنی ہے, جو کچھ خود سیکھ رہا ہوں وہ دوسروں کو سکھانا ہے.
4: جی تو ڈاکٹر عمران, ابھی آپ نے فل برائٹ اسکالرشپ کا ذکر کیا. جیسے فل برائٹ اسکالرشپ امریکہ کی ایک بہت فیمس اسکالرشپ بھی ہے, بہت سے ہمارے اسٹوڈنٹس کا خواب بھی ہوگا اس کو ون کرنے کے لیے. تو جب آپ نے یہ اسکالرشپ ون کی تو آپ کا کیا رد عمل تھا, فرسٹ ایکسپریشن, مطلب آپ کیسا فیل کر رہے
5: ہیں؟ ایمانداری کی بات ہے کہ میں اپلیکیشن دے کے تو بھول گیا تھا کہ میں نے اپلیکیشن دی ہوئی ہے. اور پھر ایک دفعہ کال آئی اسلام آباد سے کہ جی آپ شارٹ لسٹ ہو گئے. میں نے کہا اچھی بات ہے. اور پھر دوست کو فون کیا کہ یار اسلام آباد میں انٹرویو ہے, تو چلے گئے. تو میں یہ سمجھتا ہوں کہ اس میں میری محنت سے زیادہ لک اور ماں باپ کی دعائیں زیادہ کام آئیں. ایکسپریشنز یہ تھے کہ میں اچھا لگا, بڑا مطلب خوشی ہوئی کہ چلو اسی بہانے امریکہ دوبارہ مفت تعلیم حاصل کرنے چلے جائیں گے. اب جو عموماً ہمارے طالب علم ہمارے پاس آتے ہیں اور وہ کہتے ہیں کہ جی ہم نے بھی اسکالرشپ لینا ہے, تو میں یہ کہتا ہوں کہ اسکالرشپ لینے کے لیے پہلے اسکالر بنو. تو ہم بغیر اسکالر بنے اسکالرشپ نہیں لے سکتے. تو اسکالر کا تعلق پڑھنے سے ہے. تو ادھر تھے محاورہ بنے سانو پڑھ نہیں پا دیتا ہے. تو پڑھنا جو ہے وہ مشکل لگے گا اور پڑھنا ایک منفی اثر دے گا, تو وہ پھر اس طرح سے ہمارا ذوق نہیں پیدا ہوگا. تو وہ چونکہ پڑھنے لکھنے کا پہلے سے شغف تھا, اور اچھی چیز جو تھی جس کو میں اپنے اب کہتا ہوں بلیسنگ ان ڈسگائز ہے, کہ جب ہم پڑھ رہے تھے تو موبائل فون ہمارے پاس نہیں تھا. تو پھر یا تو ہم کرکٹ کھیل سکتے تھے, یا پھر ہم کمرے میں بیٹھ کے باتیں کر سکتے تھے, یا پھر کوئی علیحدہ بیٹھ کے کتاب پڑھ لیتے تھے. تو یہ چیز ہمارے طلبا کو جو آج کل ہیں ان کو چاہیے ہے کہ وہ کتب بینی کی طرف یا پڑھنے کی طرف اور سمجھنے کی طرف, اور اگر پڑھ نہیں سکتے تو اب سننے کی بھی کافی زیادہ مواقع موجود ہے. جیسے آپ کے پاس 92.6 ایف ایم کے ذریعے سے آپ سن سکتے ہیں, تو آپ اس طرح کے پروگرام سنیں, ایسے لوگوں کو سنیں, تو یقیناً آپ کی سوچ بدل جائے گی.
4: جی ڈاکٹر عمران, ابھی جیسے آپ اپنی اسکالرشپ کے بارے میں بتا رہے تھے, اور اسی کو ہی ہم آگے کنٹینیو کریں گے کہ نیکسٹ آپ کو کن کن ہرڈلز کو فیس کرنا پڑا, کیا چیلنجز تھے جن کو آپ نے فیس کیا. جی سامین, اور اس کے ساتھ ہی ہم ایک شارٹ بریک لیتے ہیں. لیٹس ٹیک اے بریک. آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا.

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: ویلکم بیک سامعین, آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. تو جی ڈاکٹر عمران, آپ سے ہماری بات چل رہی تھی فارماسیوٹیکل انڈسٹری کے حوالے سے. تو پاکستان میں آپ دیکھتے ہیں کہ جو بایو ٹیک مینوفیکچرنگ انڈسٹریز ہیں, آپ ان کو کہاں پہ دیکھتے ہیں, کیا ان کا اسکوپ ہے, کس طریقے سے, اور یہ کتنا کو کام کر رہی ہیں؟ پاکستان میں کتنی بایو ٹیک پروڈکٹس ہیں جو ہم پروڈیوس کر رہے ہیں, مینوفیکچر کر رہے ہیں؟
2: تھینک یو میڈم تحسین, اچھا سوال ہے. پاکستان میں ہر جگہ پر اپرچونیٹی ہی اپرچونیٹی ہے. ہم اپنے حفاظتی ٹیکے ابھی تک خود نہیں بنا سکے. ہم بایو ٹیک, جس کو ہم ویکسینیشنز کہتے ہیں, ہم امپورٹ کرتے ہیں, تو اتنی زیادہ جگہ ہے کام کرنے کے لیے. اور جو نئے لوگ آ رہے ہیں ان کو اسی طرف دیکھنا چاہیے کہ یہ ایوینیوز ہیں جن میں ہم تحقیق کر کے اور انویسٹمنٹس لا سکتے ہیں. لیکن ہمیں ابھی یہ سیکھنا پڑے گا کہ کس طرح سے ہم انویسٹمنٹ کو اپنی طرف کھینچ سکتے ہیں اور لوگوں کو یہ بتا سکتے ہیں کہ اس انڈسٹری کی وجہ سے دوسری دنیا کے ممالک کتنا پیسہ بنا رہے ہیں. اور یہی ہمارا فیوچر ہے. ابھی جیسے بایو ٹیکنالوجی کے اندر بھی بہت سارے پروگرامز ہیں, اور فارماسیوٹکس, جو فارماسیوٹیکل سائنسز جو ہے, یہ خود بخود ایک پوری دنیا میں 2004 سے پہلے فارماسیوٹیکل انڈسٹری نمبر ایک پہ تھی, اور پھر آئی ٹی کے بعد یہ ابھی آج بھی نمبر دو پہ ہے. پاکستان میں بہت زیادہ اپرچونیٹی ہے اس حوالے سے. ابھی ویسے کوئی نہیں ہے, بہت کم ہیں, شاید انگلی پہ گنی جا سکتی ہیں جو انڈسٹریز ہیں, اور وہ بھی را مٹیریل جو ہے وہ امپورٹ کرتی ہیں اور اس کو پیکج کر کے آگے ڈسٹریبیوٹ کرتی ہیں. جو انڈسٹری کے اندر بیٹھے ہوئے, اگر ہم انڈسٹری کے پرسپیکٹو سے دیکھوں, تو وہ کہتے ہیں کہ ہمیں بندہ دیں جو کام کا ہو. اور وہ کام کا بندہ اس لیے نہیں ہے کہ یہاں پر جب ہم تعلیمی اداروں میں پڑھا رہے ہوتے ہیں یا تعلیمی اداروں کو دیکھ رہے ہوتے ہیں, تو وہاں پر ہمارا زیادہ فوکس گریڈز کے اوپر ہوتا ہے, زیادہ فوکس جی پی اے لینے پہ ہوتا ہے, اور سیکھنے کے اوپر اور ریئل ورلڈ کے پرابلمس کو سالو کرنے کے اوپر نہیں ہوتا. پاکستان میں بہت زیادہ گنجائش ہے نئی فارماسیوٹیکل انڈسٹری بنانے کی, ادویات نئی سے نئی بنانے کی, اور پھر ان کے بعد ان کو پاکستان میں سستے داموں بیچنے کی, اور اس کے علاوہ باہر کے ممالک میں اس کو ایکسپورٹ کرنے کی. میرا یہ اپنا نظریہ ہے, اور میرا امید ہے مجھے کہ بہت زیادہ لوگ ایکٹیو ہوئے ہوئے ہیں, جیسے اسمال اینڈ میڈیم انٹرپرائز ڈیولپمنٹ اتھارٹی, ایس میڈا. بہت کم لوگ, شاید پاکستان کے پڑھے لکھے لوگ بھی بہت کم لوگ جانتے ہیں. اس طرح سے ٹریڈ ڈیولپمنٹ اتھارٹی آف پاکستان ہے, ٹی ڈیپ, اور پھر ایچ ای سی جو کام کر رہی ہے اس وقت, ہائر ایجوکیشن کمیشن, وہ بھی اسی طرف جا رہی ہے کہ ہمیں مینوفیکچرنگ کی طرف آنا پڑے گا, ہمیں کچھ نہ کچھ بنا کر دنیا کو دینا پڑے گا. اور ہم زیادہ دیر تک قرضوں پر نہیں چل سکیں گے, ہمیں اب خود سے کچھ بنانا پڑے گا, اور بنا کر دنیا کو اور اپنے پاکستانی جو دوست, یعنی کہ جو پاکستانی عوام ہے, ان کو دینا پڑے گا.
1: جی بالکل ڈاکٹر عمران, ابھی جیسے یو نو ابھی ہم نے بات کی اسٹوڈنٹس کی بھی, اور یہ کہ ہم اپنی ایک ٹپیکل ایک تھیوریٹیکل نالج کو ہم کمرشلائز یا ہم انڈسٹری کی طرف کیسے لے کے جا سکتے ہیں, بالکل ٹھیک ہے. لیکن ہمارے جیسے اب یو سی پی سے ہم خود ایک فیکلٹی آف فارماسیوٹیکل سائنسز سے بلانگ کرتے ہیں, تو ہم فیسلٹی وائز تو کافی اسٹوڈنٹس کو موٹیویٹ بھی کرتے ہیں, ان کو فیسلیٹیٹ بھی کر رہے ہوتے ہیں, لیکن اس کے باوجود بھی سم ٹائم اسٹوڈنٹس میں ایک فیئر ہوتا ہے ریسرچ کو لے کے, کہ وہ ڈر رہے ہوتے ہیں کہ ہمیں ریسرچ آتی نہیں ہے, یا ہم ریسرچ کیسے کریں, اسٹارٹ کیسے کریں. تو اسپیشلی انڈر گریڈ کے جو اسٹوڈنٹس ہوتے ہیں, تو ان کی آپ کیسے ہیلپ کر سکتے ہیں, ان کو کیسے آپ گائڈ کر سکتے ہیں؟
2: پہلے تو ہمیں یہ سمجھنا پڑے گا کہ جو لفظ ہے, لفظوں کے اندر, لفظوں سے باہر نکلنا پڑے گا. اب ریسرچ کا نام ذہن میں آتے ہی ہمیں آئنسٹائن یاد آ جاتا ہے یا نیوٹن یاد آ جاتا ہے, حالانکہ ریسرچ ایسے نہیں, ہر بندہ ریسرچ کر رہا ہے, ہر دن ریسرچ کر رہا ہے. ہم جب مارکیٹ میں جاتے ہیں, کوئی چیز خریدتے ہیں, تو ریسرچ کرتے ہیں, تو چیز خریدتے ہیں. جوتی بھی خریدنی ہو تو پہلے 10 جوتیاں دیکھتے ہیں, اور پھر دیکھتے ہیں کہ بھائی کون سی جوتی پہنی ہے اور کون سی نہیں پہنی. اسی کو تحقیق کہتے ہیں. اب اگر اسی یہ تحقیق جو ہے وہ ہم ہر گھر ہر فیصلے میں کر رہے ہوتے ہیں, ہم نے اگر کہیں سفر کرنا ہو تو ہم تحقیق کرتے ہیں کہ کون سی جگہ پہ سستی مل جائے گی چیز, کون سی ایئر لائن پہ سستی چیز مل جائے گی, نمبرز جاننے کی کوشش کرتے ہیں کہ بھائی یہاں پر کیا چیز ہوگی, وہاں پر کیا چیز ہوگی. اسی چیز کو جب ہم علمی طور پر استعمال کرتے ہیں تو اس کو بھی ریسرچ ہی کہتے ہیں. لیکن ہم نے ریسرچ کو ایک پیپر چھاپنے کا ذریعہ بنا دیا ہے, جو کہ ٹھیک ہے, اس کی بھی ضرورت ہے, لیکن زیادہ ضرورت اس بات کی ہے کہ وہ جو پرچہ ہم لکھ رہے ہیں یا جو ہم تحقیق کرنے کے بعد پرچہ لکھ رہے ہیں, اس کا عملی زندگی میں انڈسٹری کو, صنعت کو کیا فائدہ ہوگا, اور اس طرف ہمیں جانے کی ضرورت ہے. اور جو تحقیق کو سمجھانے کی ضرورت ہے ہمارے بچوں کو, کہ بجائے اس کے کہ وہ یہ سمجھے کہ یہ بہت مشکل کام ہے, تحقیق ہر کوئی کر رہا ہے. اور مزے کی بات یہ ہے کہ ہم کیوریس ہی پیدا ہوئے ہیں. کسی بھی بچے کو میرا نہیں خیال کہ کہا گیا ہو کہ سوال پوچھ جب وہ پیدا ہوتا ہے, لیکن آہستہ آہستہ جب وہ تعلیمی نظام میں آتا ہے تو اس کے سارے سوال ختم ہو جاتے ہیں. تو ہمارا کام ایز اے ریسرچر یہ ہے کہ ان کے اندر وہ دوبارہ سے جستجو پیدا کی جائے, کیوریوسٹی پیدا کی جائے, اور وہ دیکھیں کہ دنیا کیسے چل رہی ہے, और उसके बारे में मालूमात इकट्ठी करें, उन मालूमात से फिर किसी मेंटोर के साथ जो कि पहले से तहकीक कर रहा है उसके साथ जुड़ा जाए। और पाकिस्तान हमारी फैकल्टी फार्मास्यूटिकल साइंसेज हवाले से मुनफरिद फैकल्टी है पूरे लाहौर के अंदर, के यहाँ पर सबसे ज्यादा PhDs हैं इस फैकल्टी के अंदर, और इसके अलावा हाईली क्वालिफाइड फैकल्टी है हमारी। हर बंदा जो है वो बहुत काबिल है, और बाहर से पढ़ के आया, कोई अमेरिका से पढ़ के आया, कोई जर्मनी से पढ़ के आया, कोई फ्रांस से पढ़ के आया, कोई चाइना से पढ़ के आया। तो तलबा को चाहिए है, और तलबा हम कर भी रहे हैं, हर दूसरे तीसरे दिन इवेंट करवा रहे होते हैं, अवेयरनेस दे रहे होते हैं। अब स्टूडेंट के अंदर जो डर है उसको ख़त्म करने के लिए इस तरह के जो सेशंस हैं वो हम करने चाहिए हैं और उनको बताना चाहिए। अब हमारे थर्ड ईयर के स्टूडेंट्स भी जो है वो रिसर्च कर रहे हैं, सेकंड ईयर के स्टूडेंट्स भी रिसर्च कर रहे हैं, और उनको सिखाया जा रहा है समर रिसर्च प्रोग्राम के जरिए से कि किस तरह से तहकीक जो है वो अमली ज़िंदगी में फ़ायदा देती है। जितने भी तरक्की याफ्ता ममालिक हैं वो तहकीक ही करके कोई फैसला लेते हैं, और इवन हमारे जो गवर्नमेंट्स होती हैं वो भी तहकीक करके ही फैसला करती हैं। तो इस जगह पर भी हमें बहुत ज़्यादा काम करने की ज़रूरत है कि हमारे पास डेटा इकट्ठा हो और वो डेटा जो है उसकी बुनियाद पर हम फैसला साजी करें।
1: जी सर, तो अभी आजकल जैसे आपको पता है कि AI का ज़माना है, अभी आपने मेंटोरिंग की भी बात की कि मेंटोर्स होने चाहिए, तो आप अपनी जो स्टडीज़ के अंदर, आप अपनी क्लास के अंदर, या आप अपने स्टूडेंट्स को कैसे AI के लिए, या कोई ग्लोबलाइजेशन जो मॉडल्स जो हैं उनको कैसे इस्तेमाल करना सिखा सकते हैं, या उनको गाइड कर सकते हैं, उनको बता सकते हैं?
2: मतलब सबसे पहले तो एक टूल आ गया, टूल है, जैसे आप ये समझे कि कैलकुलेटर आया तो वो एक टूल था, अब वो कैलकुलेटर तरक्की करता करता कंप्यूटर बना, कंप्यूटर बनने के बाद फिर अब इंटरनेट भी आ गया। इंटरनेट 1995 में आया, लेकिन आवाम ने उसको सीखना शुरू किया 2010 2012 में 2015 में, और अब तकरीबन हर छोटे से छोटा बंदा भी है वो इंटरनेट इस्तेमाल कर रहा है। अब एक नई चीज़ आ गई जिसको AI कहते हैं, लेकिन अच्छी चीज़ ये है कि ये AI शायद उसको 30 साल नहीं लगेंगे पेनिट्रेट करने में तमाम लोगों को, इस्तेमाल हर बंदे के इस्तेमाल में आ जाएगी शायद 3 से 4 या 5 साल के अंदर। और उसका फ़ायदा ये है कि अब इंफॉर्मेशन आपके हाथ में है, मालूमात बहुत ज़्यादा है, लेकिन उन मालूमात से मानी अखज़ करना ये हमारा काम है। मैं अपनी क्लासेस में क्या करता हूँ कि इन टूल से आशना करवाता हूँ, मतलब जैसे Gemini है उसके बारे में बताया, और फिर प्रैक्टिस करके दिखाया कि देखो बेटा ये ऐसे हो रहा है। तो जब वो देखते हैं तो वो खुद क्यूरियस होते हैं, और वो फिर ना सिर्फ मेरी ही क्लास के मुतालिक वो चीज़ें सवाल करते हैं बल्कि दूसरी क्लासेस के अंदर भी, और अपनी दूसरे भी मामलात के लिए वो AI को यूज़ करते हैं। अब इसका एथिकल यूज़ होना चाहिए। अब मकसद यह है कि हमारा हम आसानी की तरफ भागते हैं, इंसान हमेशा से आसानी की तरफ भागता है, लेकिन मालूमात जब मैं लाइब्रेरी में चला जाऊँ और बहुत सारी किताबें हो, तो अभी तक PK वाली कोई साइंस डेवलप नहीं हुई है कि वो कोई किसी को टच करे और उसके अंदर सारा इल्म ट्रांसफर हो जाए। तो इल्म हासिल करना तो खुद ही कर पड़ेगा, मैं अपना खाना मुझे खुद ही खाना पड़ेगा, कोई मेरे लिए खाना तैयार करके अच्छा करके वो मेरे सामने तो रख सकता है, लेकिन अल्टीमेटली खाना मुझे ही खाना पड़ेगा। तो इसी तरह से मालूमात तो हैं बहुत ज़्यादा, लेकिन उन मालूमात को समझना और उनके दरमियान में ताल्लुक पैदा करना और ताल्लुक पैदा करके कुछ मसाइल को हल करना, ये अब अहम ज़रूरत बन गया है। और AI के इस्तेमाल से हम ये काम कर रहे हैं, और बहुत तेज़ी से लोग जो है वो कर रहे हैं। जैसे अमेरिका ने अभी $500 बिलियन की इन्वेस्टमेंट की है अरब के अंदर, आजकल UAE के अंदर आज के दिन AI वीक मनाया जा रहा है। ये सारी चीज़ें इसलिए हो रही है कि हमें इसमें बहुत ज़्यादा पोटेंशियल नज़र आ रहा है, और इसको जो जल्दी अडॉप्ट करेगा वो कुदरती तौर पर सीखना चाहिए। लेकिन सीखने का तरीकाकार नहीं बदलेगा, मतलब ये समझा जाए कि शायद AI खुद बखुद ही सिखा देगी, ऐसा नहीं होगा। AI की मदद से हमें सीखना पड़ेगा और सोचना पड़ेगा। आज के दिन में जो सबसे अहम और कीमती चीज़ है वो सवाल पूछना है, कि आप सही सवाल पूछना शुरू करते हैं। हार्वर्ड यूनिवर्सिटी में सिर्फ 6 महीने का कोर्स करवाया जाता है जिसमें सिर्फ सही सवाल पूछने की ट्रेनिंग दी जाती है, और वही कोशिश हम कर रहे हैं यहाँ पर कि किसी तरह से बच्चों को सही सवाल की तरफ लगाया जाए, उनसे पूछा जाए कि कैसे काम चल रहा है।
1: जी सर, माशाल्लाह आप एक
2: सीरियस हो गया
1: नहीं सर, इसीलिए मैं पूछना चाह रही हूँ कि आप माशाल्लाह बड़े एक पैशनेट, एक रिसर्चर के साथ साथ एक बड़े डेडिकेटेड टीचर भी हैं। तो हमारी क्लासेस के अंदर मल्टीपल स्टूडेंट्स होते हैं, और कोई माशाल्लाह बहुत, कोई रिसर्च में कोई आगे, कोई बड़ा नॉटी, कोई बड़ा शाहिसा, कोई बहुत, तो आप जो क्लास में कोई जो डल स्टूडेंट्स हैं, जो आप फील करते हैं कि बड़े डाउन से बैठे हुए हैं,
2: मेरे लिए सबसे ज्यादा कीमती होते हैं,
1: उनको आप कैसे, मतलब उनको कैसे एक्टिवेट करते हैं, आप कैसे उनको इंगेज करते हैं क्लास
2: के अंदर? उनके साथ उन जैसा थोड़ा सा बनना पड़ता है, और वो बच्चे ज्यादा कीमती होते हैं। अगर हम देखें तो ये जो बैक बेंचर्स होते हैं ये बहुत ज्यादा क्रिएटिव होते हैं, वो ये ग्रेड्स के लिए नहीं पढ़ रहे होते, ये आते हैं सीखने के लिए, ये आते हैं खेलने के लिए भी आते हैं, लेकिन अगर इनकी एनर्जीज को खेल खेल के अंदर पढ़ा दिया जाए। अब गेमिफिकेशन आ रही है, बहुत ज्यादा तालीम के अंदर भी चेंजेस आ रही है कि हम गेम्स के जरिए से भी बच्चों को खिला सकते हैं, इंगेज कर सकते हैं उनको, कि भाई उनको थ्रो कर सकते हैं, चैलेंज कर सकते हैं उनको कि ये काम कैसे होगा, और वो फिर उनको तहकीक पे लगा सकते हैं, उनको असाइनमेंट्स ऐसी दे सकते हैं जो कि उनके लिए यूजफुल हों। तो वो जो इंगेज अमूमन खुद भी, पहले तो ये है कि उस्ताद को जरा उस्तादी से निकलकर आम बंदा बनना पड़ेगा कि वो अपने आप को बहुत बड़ी चीज़ ना समझे, वो भी आपको अपने आप को एक तालिबे इल्म ही समझे। तो जब तालिबे इल्म बनकर ही उस्ताद अपनी क्लास में जाएगा तो वो फिर एक जो हेजिटेशन है स्टूडेंट की वो खुद ब खुद ही ख़त्म होगी। तो इसमें टीचर्स को भी थोड़ा सा रोल प्ले करना चाहिए कि वो उस्तादी के अपने आप को उस्ताद उस्ताद या सेलिब्रिटी बनाने की बजाय कोशिश करें कि बच्चों के लेवल पर आए और बच्चों से गुफ्तगू करें, और जैसे हम अपने बच्चों से घर पे गुफ्तगू करते हैं इसी तरह से इनको बच्चों को भी अपना बच्चा समझेंगे तो यकीनन उनके दरमियान में जो हेजिटेशन है वो ख़त्म हो जाएगी।
1: जी थैंक यू सो मच डॉक्टर इमरान कि आपने अपने कीमती वक्त से हमारे लिए टाइम निकाला और इतनी इन्फॉर्मेटिव और इतनी खूबसूरत बातें की हैं, और आई होप कि हमारे सामीन ने बहुत इन्जॉय किया होगा, बहुत चीज़ें आपसे लर्न की होगी। मैं खुद यहाँ पे बैठी हुई एज अ होस्ट आपकी बहुत मोटिवेट हो रही हूँ आपकी बातें सुन के। जी और इसके साथ ही अब हमारे प्रोग्राम का इख्तिताम होता है और अगले प्रोग्राम तक हमें दीजिए इजाज़त और हमारा सुनते रहें FM 92.6 UCP की दुनिया। थैंक यू वेरी मच, अल्लाह हाफिज़।